0: भैया भिडियो भैया था
1: ल भाइ
0: भाइ ठीक छ हैन आउ ल भाइ
2: We can go inside again.